0: वेल जनाब, मैं यहाँ पे गुमान के हवाले से कुछ थोड़ी सी बात करना चाहूंगा कि पक्का गुमान कैसे कहते हैं जी। पक्का गुमान मतलब पो गुमान गमदन सतवी लिखी की जी। मेरे मोहतरम सामीन, मोहज्जद सामीन, मैं कुछ थोड़ी सी बात करना चाहूंगा पक्के गुमान के हवाले से, मतलब पो गुमान के हवाले से। पक्के गुमान से मुराद ये है कि इंसान के दिल में जो है ना किसी बात की, किसी मतलब शख्स, किसी फैसले या किसी एहसास के बारे में जो है ना ऐसा मजबूत यकीन पैदा हो जाए कि उस पर शक न रहे, मतलब बागी गमदे ना शक न किया कोई शो का ना। ये यकीन कभी दुरुस्त भी हो सकता है और कभी गलत भी जी। इसलिए जरूरी नहीं कि हर गुमान जो है ना पक्का या हर पक्का गुमान जो है ना हकीकत हो। बाज़ औक़ात जो है ना इंसान अपने तजर्बात, अपने मुशाहदात, अपने जज्बात की बुनियाद पर एक नई राय कायम कर देता है, या मतलब जो है ना एक नई कायम अच्छा इस बात में मैं यहाँ एक बात कहना चाहूंगा। मेरे जहन में एक बात आ रही है, इंसान जो है ना अपने तजर्बात, अपने मुशाहदात और अपने जज्बात की बुनियाद पर जो है ना एक राय जो है ना कायम कर लेते हैं, फिर इसी सोच को या मतलब इसी सच, मतलब इस चीज को एक सच समझने लगता है जी। हालांकि हकीकत इससे बिल्कुल जो है ना मुख्तलिफ है, बिल्कुल जो है ना चेंज है, हकीकत इससे बिल्कुल मुख्तलिफ है या मुख्तलिफ हो भी सकती है। इंसान की जिंदगी में पक्का गुमान बहुत ताकतवर असरात रखते हैं, या मतलब जो है ना असर रखते हैं जी। अगर किसी के बारे में अच्छा गुमान हो तो दिल में मोहब्बत, इज्जत, एतमाद और अपनायत भी मतलब जो है ना बढ़ जाती है। इंसान के सामने वाले देखें, इंसान के सामने ना बहुत सारी गलतियां आती हैं, फिर उन छोटी छोटी गलतियों को जो है ना माफ कर देते हैं क्योंकि उसका यकीन उसके किरदार पर कायम होता है। लेकिन अगर किसी के बारे में जो है ना बुरा गुमान दिल में बैठ जाए तो फिर जो है ना हर बात गलत लगने लगती है, हर खामोशी शक बन जाती है, हर ताखीर बेवफाई महसूस होती है और हर लफ्ज के पीछे जो है ना एक अलग मतलब तलाश किया जाता है, हर लफ्ज के पीछे एक मतलब जो है ना इंसान निकाल लेता है। सो पक्के गुमान के हवाले से काफी सारी बातें हैं मेरे पास, लेकिन यहाँ पे आप लोगों की कॉल्स भी आ रही हैं, लाइव कॉल्स को भी प्रोग्राम में शामिल करना है, एंटरटेन करना है। 09238240495 पे एंड कॉलर चेक करते हैं हमारे साथ कौन दे रहे हैं, कहाँ से, अस्सलाम वालेकुम, कौन कहाँ से जी?
1: वालेकुम सलाम। वालेकुम सलाम
0: ډیر مننه شکریہ تاسو کال خیر ملاو شو دې تاسو زما خبرش کوم نه دی اور دې خو غوګونو سره پروگرام په شروع کې پروگرام په سٹارټ کې کوم نن ما دا خبر کړو اچ مهرباني وکړو چې تاسو سمرم ریګولر اوریدون کې دی اغي بچ کوم نن لګ سایډ د کېږي و نه می کالران لو موقع ورکو وای دینه مخ کې کوم پروگرامونو کې یا پروگرامات کې څوک شامل شو نو اغي کوم نن کال نو بنا کوی خوشینداد کا کا ولے تو نہ صبرے گن بل کالر گور مون سر سوک راز دکم زین السلام علیکم جی وعلیکم السلام قربان سوک دکم زین جی فاطمہ خبر کوئی فاطمہ استا سو آواز ولے ناراضی ولے آواز تاس کم دے آواز ډیر زیات کم دے ډیر زیات کم دے لگ تیز لگی جون دے خبر کوئی خیر دے ٹھیک ٹھاک دینا مخیش گمدن پروگرام کی خور آبی تر ایک ڑے فاطمہ خی ٹھیک ٹھاک کی خیریت الحمدللہ ٹھیک ٹھاک وائے کنا سب الگوڑے
1: بس
0: زبر سو ہم
1: پروگرام
0: خوشحالی ملا بھی گئے لگا
1: ہاں
0: زبردست زبردست نور طبیعت بانے خی کا نا بیمار خون
1: خیر
0: دے نورم خسا تھا نور کا چاہ پیغام یا سدعا سلام لیگل وارڈ میں قربان لے گا
1: بس کا اسپیشل دعا سلام اور
0: هم داسې ده کنه چې دې سیزن چې کوم دی نو الله پاک تاسو له ډېر غټ مازغل درکړی دی، الله تاسو له چې کوم دی نو یو ذهن درکړی دی، دې ذهن نه چې کوم دی نو له کار والی او دا سیدی چې د انسان عزت ګمندن دا غیب خپل لاس کی کنه ډیر مننه ډیر مننه فاطمه نور چا دعا سلام پیغام وعلیکم السلام وعلیکم السلام وعلیکم السلام فاطمه موږ سره پروگرام کې شامل شوې جی فاطمه مننه شکریہ یہ ظالمانو نوے کالرانو لاہم چکم دن موقع ورکے گانا 0938-283-495 السلام علیکم جی ہلو السلام علیکم السلام علیکم سوک لکم زین جی اوکے جی تاسو کال کٹ شو ہلو تاسو اکڑو کال ہم چکم دن تاسو ڈراب کو کٹ کو کوشش کوئے چکال ملاوی کی خبر کوئے جوندے خبر کوئے تیز خبر کوئے او سمی تیز خبر کوئے صحیح دکھنا

0: ये है एक दुनिया इल्म व अमल की, यहाँ पर नया दिन सिखाता है कुछ नया, यकीन के साथ, जिम्मेदारी के साथ आगे बढ़ने की लगन जगा रहा है दी कादी आज़म ग्रुप ऑफ स्कूल्स एंड कॉलेजेस खैबर पख्तूनख्वा। एक्टिविटीज बेस्ड लर्निंग पर मबनी जदीद निजाम तालीम, सेंट्रल एग्जामिनेशन सिस्टम, तफरीही और मालूमाती टूर्स और इल्म अमल का एक मुनज्जम मरबूत तालीमी माहौल। 200 से ज़ायद तलबा और तालिबात के लिए इस साल भी मेरिट स्कॉलरशिप टेस्ट बराए फर्स्ट ईयर का इनेकाद 5 जुलाई 2026 को तमाम कैंपसेस में होगा। आइए और अपने बच्चों के कामयाब कल का दानिशमंदाना फैसला आज कीजिए। हमारे कैंपसेस हकीमाबाद नौशहरा, बाग इरम मर्दान, शेरगढ़ मर्दान, सवावी, जैदा और मैनी चौक कोठा, या हेड ऑफिस के नंबर 09382801003 पर राबता कर सकते हैं।
1: माँ वेले माले दशारजाने काली रावड़ा
2: जो उस्ता कालू दपारा शारजी तसिंगल आर्शमा।
1: ओहो पमीना बाजार टोपई की दशारजा ज्वेलर्स दुकान दे चट्टची दुबई और शारजा टूल वैरायटी मौजूद था
2: नुदा सिवाया का ना
1: शारजा ज्वेलर्स। प्रोप्राइटर जे ब्रदर्स, फोन 09382732 65।
3: टोपी मेडिकल केयर सेंटर कमजे चिप मेडिकल स्पेशलिस्ट डॉक्टर एंड अवाम द खिदमत लपारा मौजूद हुई चिपके डॉक्टर आमिर असलम कार्डियोलॉजिस्ट एंड मेडिकल स्पेशलिस्ट दैतवार परवज लस बजो ना तरमा खाम सलोर बजो कोरे लेडी डॉक्टर फरीहा मुश्ताक फिजियोथेरापिस्ट द फिर न तर जुमेरात रसकोरे सहर नह बजो ना तरमा जिगर सलोर बजो कोरे डॉक्टर विकास अहमद कंसल्टेंट एंड साइकेट्रिस्ट दैतवार परवज यवोलस बजो ना तरमा स्पिन ब्रे बजो कोरे गायनोकोलॉजिस्ट लेडी डॉक्टर इकरा रफीक माहिर अमराज जच्चा बच्चा द पिर न तर हफ्ते पूरी माजीगर दलूर बजो न तरमासोतन अतो बजो पूरे बाओपीडी कवि जमू सहूलियात ती 24 घंटे सर्विस लेबर रूम अल्ट्रासाउंड इको ईसीजी पेशेंट मेडिकल वार्ड जनरेटर और नो टू जरूरी सहूलियात मौजूद थी नो पतयात साते और तशरीफ रावड़े टोपी मेडिकल केयर सेंटर अयास प्लाजा जड़ा में लेलार टोपी मोबाइल नंबर दे 0335-666-2878 द्वैम नंबर दे 0336-444-5888।
4: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی یا د ماتې دو نه پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بے حرکت شوی وي او د چا چې د خپو د کندو دننه لاړه ختمه شوی وي کوپی دردونه او ټکار کوي هغه ټولې زنانه چې د چا خپې او لاسونه سونکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کږي وی نو د هغې ټولو مریضانو دپاره د خوشحالۍ خبر اوس به د هر اتوار پر ورځ باندې سهر د 8 بجو نه واخلي مازیګر تر 4 بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ډاکټر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سہر د 8 بجو نو اخلا مازیگر تر 4 بجو پوری تاسو تشریف راوڑے شے نو پتہ یاد ساتے بلال پلازا السید سی این جی تا مہامخ کنڈا موڑ جہانگیرا روڈ سوابی مزید د معلومات دا پارا یا د نمبر اغستو دا پارا پدی نمبر رابطو کے 0314-15-13-232 یعنی کہ 03141513232